नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस्। यन कुमारी शर्माबाट। सन् 2026 को असम विधानसभा चुनाव में 126 वटा निर्वाचन क्षेत्र में जीत हासिल करने उम्मीदवार को पूर्ण सूची आज राज्य का मुख्य चुनाव विषय अनुराग गोयल राज्यपाल लक्ष्मण प्रसाद आचार्य हस्तांतरण गर्नुभएको छ। गोयल को नेतृत्व में रहकर एक प्रतिनिधित्व मंडल ने आज बिहान 10:30 बजे राज्यपाललाई भेटेर 226 सदस्य असम विधानसभा का नवनिर्वाचित सदस्य सूची प्राप्त करे पछाड़ी राज्यपालले बहुमत प्राप्त दललाई नया सरकार गठन करने शपथ लिन औपचारिक रूप में आमंत्रित गर्नुभएको छ। स्वाभाविक रूप में भारतीय जनता पार्टीले राज्यपाल को निमंत्रण प्राप्त करने उल्लेख छ कि यसपल्टी बीजेपीले एकले मोट 82 वटा सीट पाएको छ भने एनडीए मित्रजोट को माझेदार एजीपी र बीपीएएफ ले 10 सीट जितेका छन्। यसैबीच राज्य मुख्य निर्वाचन अधिकारीले विधानसभा चुनाव को नतीजा राज्यपाललाई हस्तांतरण गरेपछि डाक्टर हिमन्त विश्व शर्माले संवैधानिक नियम रक्षा गर्दै राज्यपालसँग जाँदै राजीनामा दिने कुरालाई संचार माध्यममा व्यक्त गर्नुभएको छ। साथै बीजेपी को केन्द्र नेतृत्वले असममा दल को विधायिनी दल का नेता चयन गर्नलाई केन्द्रीय मंत्री जेपी नड्डालाई पर्यवेक्षक र हरियाणाको मुख्यमन्त्री नायब सिंह साइनी र सानिसालाई पर्यवेक्षक नियुक्त गरेका छन्। शपथ ग्रहण समारोहको तयारी जारी रहेकाले असम विधानसभाको आउँदा 18 मईबाट अधिवेशन अनुष्ठित हुनेछ भनी विधानसभा सचिवालयले उल्लेख गरेका छन्। असम विधानसभा चुनावमा 2,67,191 मतदाताले नोटामा मतदान गरेका छन्। मोट मतदाता अन्तर्गत 1.23% हो। निर्वाचन आयोगको सूत्रले प्रकाश गरे अनुसार बरपेटा समष्टिमा सर्वाधिक 5,195 मा नोटामा मतदान हुन्छ भन्दै प्रकाश गरिएको छ। त्यसैगरी डुमडुमामा 4,864, डिब्रुगढमा 4,286 नोटा मतदान हुँदछ। ग्वालपडा पश्चिम समष्टिमा सर्वनिम्न 913 वटा नोटा मतदान रहन्छ। जानकारी अनुसार 126 वटा निर्वाचन समष्टिमा नोटा मतदान भएको भनी सूत्रले प्रकाश गरेको छन्। अर्कोतिर बीजेपीले प्रतिद्वन्दिता गरेको 90 वटा समष्टिको मोट मतदान भित्र 81,92,787 वटा मतदान पाएको छन्। हालै सम्पन्न सन् 2026 को विधानसभा चुनावमा अपेक्षित नतिजा प्राप्त गर्न असम प्रदेश कंग्रेस समितिले सम्पूर्ण मतदाताको समीक्षा गर्ने आउँदो 9 मईमा गुवाहाटीमा महत्वपूर्ण बैठक बोलाएका छन्। एपीसीसी अध्यक्ष गौरव गोगोईले पार्टीको विजय उम्मेद्वारहरूसँग र विभिन्न निर्वाचन क्षेत्रहरूमा चुनाव लडिरहेका अरू उम्मेद्वारहरूलाई पनि समीक्षा बैठकमा उपस्थित हुन निर्देशन दिनुभएको छ। लोकसभा विपक्षी दलका उपनेता गोगोईले विधानसभा चुनावमा हार स्वीकार गरेपछि तेस्रो पटक सत्तामा फर्किएकोमा भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई बधाई दिनुभएको छ। सन् 2025-26 पर्यटन वर्षमा यस वर्षको मार्चसम्म काजीरंगा राष्ट्रिय निकुञ्ज बाघ आरक्ष र 4,64,147 पर्यटक आगमन गरेका थिए, जसमध्ये 30,474 विदेशी पर्यटक र 4,37,673 जना देशी पर्यटक रहेका छन्। सन् 2024-25 वर्ष पर्यटन वर्षमा 17,693 जना विदेशी पर्यटकका सहित 4,06,564 जना पर्यटकको आगमन भएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केन्द्रीय मन्त्री परिषदले हिजो सर्वोच्च अदालतका न्यायाधीशहरूको संख्या 33 बाट 37 पुगाउने संशोधन विधेयकहरूलाई अनुमोदन गरेका छन्। अनुमोदनले जुन उसकुशल र पहुँचयोग्य न्याय प्रणालीतर्फको महत्वपूर्ण कदम चलेको छ। नागाल्याण्ड सरकारले राज्यका युवाहरूको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न 100 दिन आयुष्मान छात्र आवरण नामक विशेष अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत राज्यका चुनिएका शैक्षिक संस्थाहरूमा पञ्जीयन र आयुष्मान कार्ड प्रस्तुत शिविर अनुष्ठित गर्दै योग्य छात्र छात्रालाई आयुष्मान भारत प्रधानमन्त्री जन आरोग्य योजना मुख्यमन्त्री स्वास्थ्य बीमा योजनाको अधीन नाम भर्ना गरिनेछ। आईपीएल क्रिकेट प्रतियोगितामा हिजो दिल्लीको अरुण जेटली स्टेडियममा अनुष्ठित एउटा खेलमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। सुन्दै हुनुहुन्छ समाचार, आजलाई पूरा भयो।

नमस्कार, यो आकाशवाणी गुवाहाटीको महाबाहु शाखा हो। हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मिडियम वेभको 411.5 मिटर 739 किलोहर्ज र एफएम ब्यान्डको 101.6 मेगाहर्जबाट। स्टुडियोको घडीमा समय बेला दिउँसोको 3:22 र 8 सेकेन्ड हुनुको साथै म यनुकुमारी शर्माले सबै श्रोतालाई स्वागत जनाउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। श्रोतागण, कार्यक्रमको सुरुवातमा प्रस्तुत गर्दैछु मलाई मनपर्ने गीतको कार्यक्रम। आउनुहोस्, मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत यो पहिलो गीत सुन्नुहोस्, रीता उपाध्यायको स्वरलाई।

श्रोतागण, तपाईँहरूले मलाई मनपर्ने गीतको कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। मलाई मनपर्ने गीतको कार्यक्रम अन्तर्गत अब सुन्नुहोस् लक्ष्मण सिंहको स्वरलाई।

श्रोतागण, मलाई मनपर्ने गीतको कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महापाहु शाखाबाट। आउनुहोस् त कार्यक्रमको अन्तमा अब सुनाउँदैछौँ फातिमा तामाङको स्वरलाई।

फातिमा तामाङ लगाएको गीतको साथै हाम्रो आजको सम्पूर्ण कार्यक्रमै समाप्त हुन्छ। भोलि दिउँस विविध कार्यक्रम सहित हामी यहाँ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।